0: एक बार फिर आपका स्वागत है रेडियो केदार में। डॉक्टर साहब, मैं आपसे एक जानकारी चाहूँगा कि आपकी वेबसाइट पर एक आर्टिकल है, 7 थिंग्स यू नीड टू नो अबाउट रूमेटॉइड आर्थराइटिस आ रहे। उसमें मैं पढ़ रहा था कि जुवेनाइल टीनेजर्स चिल्ड्रन, जबकि हम लोगों की समझ में अभी तक सामान्य तौर पर यह है कि ये एक एज की बीमारी है, ये एक एज का रोग है। तो क्या बच्चों को भी और जो जुवेनाइल्स हैं उनको भी रोग होता है?
1: बहुत अच्छा क्वेश्चन है। पहले तो ये बता दूं कि ये वेबसाइट मैं मेंटेन नहीं करता तो वो कौन किसने बनाया
0: जी।
1: लेकिन ये बात हम सब मीटिंग में बोलते हैं
0: जी।
1: जो अर्थराइटिस और इम्यूनोलॉजिकल डिजीज़ है, ऑटोइम्यून डिजीज़, वो किसी एज को अफेक्ट कर सकता है, उसमें जॉइंट्स भी जैसे हमने बताया। तो आपकी जो 1 साल का बच्चा, 6 महीने का बच्चा पैदा लिया, उसके बाद उसको नियोनेटल बोलते हैं, उनको भी अर्थराइटिस हो सकती है। क्या कमी है कि उसको पकड़ना
0: जी, बिल्कुल।
1: यदि आप पकड़ लेते हैं बच्चों में, हम जो जुवेनाइल बोलते हैं कि वो 16 साल के कम बच्चा
0: जी,
1: क्योंकि उसमें थोड़ा सा ट्रीटमेंट डिफरेंट होता है, उनका ग्रोथ, सेक्सुअल ग्रोथ, फिजिकल ग्रोथ, सब कुछ वो देख के चलना होता है
0: जी।
1: उनका अर्थराइटिस जुवेनाइल इडियोपैथिक अर्थराइटिस में हम क्लब करते हैं, लेकिन इसमें भी बहुत सारे हैं। सो इतनी अब डेवलप हो गई कि इसको पीडियाट्रिक रूमेटोलॉजिस्ट, रूमेटोलॉजी के पास भेजते हैं,
0: बच्चों का जो है,
1: बच्चों का ही वो 16 साल से कम करते हैं। देखिए, अर्थराइटिस को हम डिवाइड करें ना, जो आम धारणा जो आपने बताया कि वो ओल्ड एज में, वो उम्र के साथ वियर टियर के कारण, घिसने के कारण, इसको हम ऑस्टियोआर्थराइटिस बोलते हैं
0: जी।
1: जो कॉमनली आपका घुटने में, बैक में आपको, क्योंकि आपका घुटना आपको 50 साल 60 साल काम किया, रगड़ खरा, मिसयूज आपने किया, जमीन पर पालथी मार के अभी तक बैठ रहे हैं
0: जी।
1: तो उठेंगे तो थोड़ा लगेगा
0: जी।
1: तो ये डिफरेंट है। जो ऑटोइम्यून के कारण है उसको हम इन्फ्लामेटरी आर्थराइटिस बोलते हैं
0: जी।
1: उसमें क्या है कि जॉइंट्स में अचानक सूजन आ जाती है, आप जॉइंट्स को मूव नहीं कर पाएंगे, हाथ रख के देखेंगे वो गर्म है, जैसे कि जोर में आग लगी हुई है, ठीक है। सुबह उठेंगे एकदम जाम हो गया है, थोड़ा चलेंगे चलने लग जाता है। उसकी बहुत तरह की वेरियंट है, उसको पैटर्न देख के हम रिकोगनाइज करते हैं। बच्चों में जो हो, हमने क्लासिफाई खाली कर दिया कि जुवेनाइल इडियोपैथिक अर्थराइटिस है, उसके भी बहुत सारे वेरिएंट हैं। तो यदि किसी को जोरों में, एक जोर या दो जोर बच्चों में सूजन आ गई है, मूवमेंट करने में दिक्कत आ रही है, उसको इग्नोर नहीं करें। हम आपको गारंटी दे रहे हैं, हम बच्चे को उसी तरह से नॉर्मल रखेंगे, लेकिन आपको इनिशियल फेज में आना होगा। यदि आप डैमेज हो गया तो फिर तो डैमेज हो गया।
0: आपके पास जब पेशेंट आते हैं डॉक्टर साहब, तो किस स्थिति में आते हैं? क्या
1: सभी तरह के आते हैं? क्योंकि मैं दिल्ली में रहता हूँ इसलिए लोगों को अवेयरनेस थोड़ी ज़्यादा है, लेकिन जो गांव से भी आते हैं वो आपके नाम सुन के आते हैं कि आपने फलना को ठीक कर दिया, आप मेरे को भी कीजिए। वो थोड़ा लेट हो जाता है, जो डिफॉर्मिटी हो गया जॉइंट्स उसमें, लेकिन उसमें भी काफ़ी फ़र्क होगा। ध्यान रखेंगे, हमने खाली अर्थराइटिस नहीं ठीक करनी है, दूसरे सिस्टम को भी ठीक
0: करना है,
1: तो उसमें भी काफ़ी फ़र्क पड़ेगा। लेकिन यदि डैमेज हो गया, हम 100% बैक नहीं, लेकिन कंट्रोल फिर भी कर लेंगे कि डैमेज का जो प्रोसेस है वो वहाँ रुक जाए और डैमेज ना हो।
0: जैसे हम अभी बात कर रहे थे, जैसे 7 बातें आपने बताई हैं, जुवेनाइल की मैं बात कर रहा हूँ लगातार और चिल्ड्रन की मैं बात कर रहा हूँ, तो क्या कितनी अवेयरनेस है बच्चों को लेकर और किशोरों को लेकर? सब
1: हम आपके स्टूडियो में स्कूल में बैठे हैं
0: जी,
1: हम स्कूल में कैंप लगवाते हैं, उसमें टॉक देते हैं, ये इम्पोर्टेंट है। अब प्लस मदर एंड फादर, आजकल तो बहुत सारे प्रोग्राम आ रहे हैं, एंड गुड थिंग अबाउट द सोशल मीडिया कि ये सारे चीज़ सबके पास है,
0: सबके पास है।
1: ओनली थिंग ये ओरिएंटेशन अपने बच्चों में देखनी कि यदि वो बच्चा चल नहीं पा रहा है, लंगड़ा रहा, इसका कि चोट लग गया, ये सब नहीं होता। अब देखें, स्कूल जाने से कतरा रहा है, वो यदि घुटने में चल रहा है वो चल नहीं पाएगा, सुबह उठेगा हिल नहीं पाएगा। तो आपका काम है, क्योंकि बच्चे آپ پر ڈیپینڈنٹ پیرنٹس پر ڈیپینڈنٹ ہے, تو آپ کو لے کے نزدیک کے سینٹر میں فزیشین کو نہیں ہے, کیونکہ روماٹولوجسٹ کم ہوں گے آپ کے شہر میں, تو آرتھوپیڈیشن وہ گائڈ کر دیں گے کہ بھائی آپ ان کو آگے دکھاؤ مجھے, کیونکہ یہ دوا اس میں تھوڑی سی اسٹرانگ ہوتی ہے, لیکن دوا سستی بھی ہے مہنگی بھی ہے, ٹھیک ہے نا, تو اس لیے یہ نہیں سوچنے کہ یہ دوا مہنگی ہے, دوا مہنگی کی بتا دیں کہ اس میں کچھ دوا ہم لگاتے ہیں جس کی ایک ڈوز کی قیمت 1,00,000 روپے ہے, اور بہت ساری دوا ہے جس کی 2 روپے ہے, تو ہاں تو وہ ڈپینڈ کرتا ہے کیا پیشنٹس افورڈ کر سکتا ہے یہ, کیونکہ جتنی جتنی نئی دوا آتی جائے گی نا کاسٹ اوپر, پھر جیسے یوز ہوتا ہے دھیرے دھیرے کم ہوتا جائے گا, وہ 1,00,000 روپے والی دوا اب آپ کو 30,000 میں ملنے لگی, ہو سکتا ہے نیکسٹ ٹائم 10,000 میں ملنے لگے, تو یہ سارے ویریڈ ہیں, تو اس کے لیے اسپیشلسٹ لکھیں تبھی اس کو یوز کرنی ہے.
0: ڈاکٹر صاحب ایک سوال اور ہے کہ جو کمر درد ہے, کمر میں جو درد ہوتا ہے وہ بہت عام ہے, انکیلوزنگ اسپونڈلائٹس والا درد سامانیہ پیٹ درد سے کیسے الگ ہوتا ہے؟
1: ویری گڈ, انکیلوزنگ اسپونڈلائٹس انفلامیٹری آرتھرائٹس ہے, تو اس میں فیچرز جو ہم نے بتایا, صبح اٹھیں گے پورا جام رہے گا
0: جی,
1: ٹھیک ہے نا, اور اس کے علاوہ موومنٹ کرنے میں دقت ہے, جو کہ 1 گھنٹے 1.5 گھنٹے کے بعد نہایا آپ نے تب شروع ہوتا ہے, بیک پین بہت کامن ہے, وہ ارلی مارننگ اسٹیفنس کم ہوتا ہے
0: جی.
1: سیکنڈ جو ہے اس کے ساتھ کچھ فیچرز آتے ہیں, یہ ایک سیٹ پیٹرن اب جوائنٹس کو انوالو کرتا ہے, بیک کا آپ نے بتایا جی. وہ بٹک جوائنٹس میں کامنلی ہوتا ہے, اس کے بعد دوسرے گھٹنے وغیرہ میں, اینکل میں, یہ سب میں بھی آتا ہے, وہ آپ کے کامن جوائنٹس میں اینکل میں سوجن نہیں آئے گی
0: جی.
1: تیسرا ہے اس کی, جیسے ہم نے بتایا دوسرے سسٹم میں کسی کو بار بار آنکھ میں لالی پن آ رہا ہے
0: جی,
1: یہ آٹو میری وہ انکیلوزنگ اسپونڈلائٹس کے, اس کو HLA-B27 سے ہم کوریلیٹ کرتے ہیں, اس کے ٹریٹمنٹ آپ آئیں ہم آپ کو 100% کنٹرول رکھیں گے. اس کی جو اندر تھنگ جو ہم اس کو دیکھتے ہیں, یہ کم ایج میں ہوتا ہے, ایج از نو بار, دھیان رکھیں گے یہ 16 سال 18 سال 20 ینگ بچوں میں ہوتا ہے, اینڈ انکیلوزنگ اسپونڈولائٹس تھوڑی سی فیملی میں رن کرتی ہے, ابھی آپ کے ماما چاچا کو ہے آپ کو ہونے کا تھوڑا چانس ہے. اس میں ایک جین مارکر ہم لوگ دیکھتے ہیں, اس کو HLA-B27 بولتے ہیں, لیکن یہ بھی دھیان رکھنی ہے کہ HLA-B27 سب کو پازیٹیو ہو اس کا مطلب آرتھرائٹس ہو, یہ ایک دم نہیں ہے. ایک ایگزامپل دے دوں کہ انڈیا میں HLA-B27 پازیٹیوٹی نارمل پاپولیشن عام آدمی میں 6 سے 8% ہے, تو سب کو آرتھرائٹس تو نہیں ہوا,
0: نہیں ہے,
1: لیکن جب بھی آپ کو شک لگ رہا ہے ہمیں دقت ہے, ینگ ایج میں ہوا ہے, کوئی اور ریزن نہیں, آپ ایک بار ڈاکٹر سے کنسلٹ کر لیں, وہ بہت ایزی ہے ایگزامن کر کے, ایکس رے وغیرہ ڈاکٹر کرا کے آپ کو بتا دیں گے, کیونکہ اس کا ٹریٹمنٹ 100% اویلیبل ہے, آپ نارمل رہیں گے ہول لائف, چھوڑ دیں گے تو اس میں ٹینڈنسی رہتی ہے ہڈی جھٹ جاتی ہے.
0: ڈاکٹر صاحب آپ لمبے سمے سے پریکٹس کر رہے ہیں, تمام پیشنٹ سے آپ ملتے رہے ہیں, کیا لگتا ہے کہ جو پیشنٹ ہیں بیچ میں چھوڑ بھی دیتے ہیں بہت سارے, تو وہ نمبر کتنا اس کا پرسنٹیج ہوگا ڈاکٹر صاحب؟
1: یہ ڈپینڈ کرتی ہے آپ کی کاؤنسلنگ میں, دیکھو انڈیا آپ کچھ ہی بولیں 5 ٹریلین اکنامی کی طرف چل رہے ہیں, لیکن ابھی بھی ریسورس لمیٹیڈ ہے, آپ کے گاؤں کے مریض پیسے لگتے ہیں ٹھیک ہے نا, کچھ بھی ہے, اب بہت جگہ آپ کو نارمل اپنے فیملی لائف کے لیڈ کرنے کے پیسے نہیں ہیں, تو اس میں جو سب سے زیادہ اگنور ہو جاتا ہے وہ لیڈیز ہو جاتی ہیں, کیونکہ میل کو سب دیکھتے ہیں نا کہ ارن کریں گے, یہ گھر میں بیٹھنے لگے تو کیسے کام چلے گا, تو وہ آپ کو دیکھنی ہے, ان کو انکریج کرنی, ان کی فالو اپ کرنی ہے. ہم اپنے پاس جو اس طرح کے کرٹیکل اور ریئر ڈیزیز والے مریض جو دیکھتے ہیں اس کی لسٹ ہوتی ہے, یعنی وہ فالو اپ اپائنٹمنٹ بھول جاتا ہے اس کو کال کی جاتی ہے, لیکن یہ سبھی لوگ نہیں کر پاتے
0: ہیں,
1: تو اس میں آپ کی کاؤنسلنگ جب آپ نے پہلی بار دیکھا ہے اس کو کیسے کیا ہے, اور یہ ڈاکٹر کو ویری امپورٹنٹ ہے.